0: गल्फ संघ एनजीए र चीनको ग्वान्झाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेड बीच सहकार्यको सम्झौता भएको छ। सम्झौता अनुसार नेपाली गल्फ टोलीले चीनको ग्वान्झाउमा प्रशिक्षणको अवसर पाउनेछ भने नेपालमा गल्फ एकाडेमी निर्माण, खेलाड़ी तथा प्रशिक्षण आदान प्रदान र गल्फ टुरिज्म प्रवर्धनमा समेत सहकार्य गर्ने उल्लेख गरिएको छ। एपीएफका क्षितिज खनाल र प्रिन्स दाहाल लेनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियता प्राप्त पुरूष एकलको फाइनलमा प्रतिस्पर्धा हुनेछ। हिजो फाइनलमा क्षितिजले पीस फिटनेस क्लबका विष्णु कछुवाललाई 18-21, 21-7, 22-20 सेटले पराजित गर्नुभयो।
1: आलुको उत्पादन पहाड़ी जिल्लामा बढ़दै तर बजार र व्यवस्थापनमा समस्या। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई यो 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: खबरमा अब शीत भण्डारले किसानलाई हुने सुविधाको कुरा। बैतडीका उच्च पहाड़ी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित बनेका छन्। हिउँदे बाली गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आमदानी हुने अपेक्षा तथा व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका हुन्।
4: बैतडीका उच्च पहाड़ी क्षेत्रहरू श्री भावर, जालहल्ला, बस्तानी, भन्ज्याङ, मोतीनगर, कोट्टे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। त्यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द,
5: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, उत्पादन खोजी 4-5 वर्ष भयो, 7 वर्ष के अरे 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। अब किसान त चाहिँ धेरै मार्कामा भए।
4: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढ़ी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनुहुन्थ्यो।
5: यही साल चाहिँ अब 40-50 लाखको मैले कारोबार गरेको हो। आलुमा भयो, बन्दामा भयो 50-60 लाखको मैले व्यापारीसित हिजो कारोबार गरेको हो। रेट पनि ठिक ठिकै थियो। पोहोर साल मैले फर्स्टैदेखि 33-33 मैले आलु उठाएर गराएकोसम्म मैले 1 रुपियाँ सहसाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
4: यो वर्ष खोटपे डडेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
6: यसपालि आलुको उत्पादन ठिकै भयो। पोखरी क्षेत्र खोलिपे डुराबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन थुना राम्रो सञ्चित लेख्यो भने 4-6 महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि छोडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
4: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोडपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 सिप भण्डार छन्। तर कानूनी प्रक्रिया नपुग्दा र सम्बन्धित पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी,
7: कोल्ड स्टोर छ 2 चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा कोल्डपेमा रहेछ, कोल्ड चेम्बर भन्ने। कानूनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले गुजुरी दिनु पर्यो होइन कानूनी रूपमा।
4: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ। डीआर भट्ट, सीआईएन रेडियो सिगा सन्देश, शिर भावर।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: चितवनको इच्छा कामना 5 सिमल धारामा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। जाजरकोटमा 2 बेपत्ता, 7 घाइते। बर्खा शुरू भए यता पहिरोका कारण सबैभन्दा धेरै मानव

0: काठमाडौँका पाँच स्थानबाट पहिलो दिनमा 6,000 भन्दा धेरै ग्यास सिलिण्डर बिक्री, आज उपत्यका 7 स्थानबाट बिक्री गरिने, दैनिक उपभोग्य वस्तुको अभाव र महँगी अनुगमन नगरिएको अधिकार कर्मीको गुनासो,
1: उपचार प्रणालीमा सुधारको पहल अघि बढ़्यो, शिक्षा विधेयक, पहाड़ी क्षेत्रमा आलुको उत्पादन बढ़्यो तर बजार र चिस्चान केन्द्रको अभाव, तमोर करिडोरमा पुल निर्माण सुस्त,
0: इण्डोनेसियाको समुद्री टापुमा शक्तिशाली भूकम्प 47 जनाको मृत्यु, कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या 287 पुग्यो, म्यानमारमा बाढ़ीमा लाखौं घर डुबानमा,
1: र राष्ट्रिय फुटबल खेलाड़ी आशिष राईको उपचारमा सरकारले व्यवस्था गरेको भन्दै सुनसरीका खेलाड़ीद्वारा सरकारको ध्यान आकर्षण, नेपाल गल्फर संघ र चीनको एडीवाई गल्फ बीच सहकार्य गर्ने सम्झौता।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छब्बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रतिनिधि सभाका पछिल्ला बैठकहरू, जहाँ विभिन्न प्रकारका बहस र बहसका शैलीहरू अपनाउने गरिएको छ। कहिलेकाहीँ कालो चस्माको विषयलाई लिएर बहस हुने गरेको छ भने, कहिलेकाहीँ प्रधानमन्त्री मन्त्रीहरूले दिएका अभिव्यक्तिको बारेमा पनि बहस हुने गरेको छ भने, कतिपय सांसदहरूले कविता पनि सुनाउन थालेका छन् पछिल्लो समयमा प्रतिनिधि सभाको बैठकमा समसामयिक विषय वस्तु उठाउने र व्यङ्ग्य गर्नको लागि पनि यस्ता विभिन्न शैलीहरू अप्नाउन थालिएको छ। यहाँ संसद लेखिएको छ माथिपट्टि र त्यो संसद भवन जस्तो देखिने ठाउँबाट दुईजना सांसद बाहिर निस्कन्दैछन्, अगाडिपट्टि ढोका छ, निस्कदै गर्दा एकजना सांसद जस्ता देखिने व्यक्तिले केही भन्छ भन्दैछन् नजिकै रहेका अर्का व्यक्तितर्फ हेरेर। तल चाहिँ यस्तो लेखिएको छ, कहिले कालो चस्मामाथि बहस, कहिले टी शर्टमाथि प्रश्न, कहिले ग्यासमाथि कविता, सरकारले नि सांसदलाई बिजनेस त दिएको दिएकै छ अघि।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई निरप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 र 98403-1979।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ।
3: बेसी सहरबाट चार धाम तीर्थ यात्रा जाऊ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
5: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
3: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
6: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
5: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
3: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8-13 फिल्म हल चौक लमजुङ।
5: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
7: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। मध्य नेपाल नगरपालिका सात कमेरे भन्ज्याङमा पहिरोले सड़क भाँसियो, गिलुङ जाने सड़क अवरूद्ध। जिल्ला प्रहरी कार्यालय लामजुङको आयोजनामा मर्सङ्गदी गाउँपालिकामा नागरिक सुनवाई, सड़क सुरक्षा र ट्राफिक व्यवस्थापनको सवाल उठ्यो। बेसी शहरको मनाङे चौतारादेखि सेरा बजारसम्म नेपाल चेन्ज मेकर्सद्वारा सरसफाई, सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नुपर्ने सन्देश प्रवाह। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लामजुङद्वारा आयोजित रक्तदानमा 21 युनिट रगत संकलन, आगामी निर्वाचन लक्षित गरी क्रियाशील रहन केन्द्रीय अध्यक्ष गुरूङको निर्देशन। र अल्बिनोजम भएका व्यक्तिहरूलाई पनि अपाङ्गता भित्र समेट्न माग।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: अब समाचार विस्तारमा। लामजुङको मध्य नेपाल नगरपालिका सात कमेरे भन्ज्याङमा पहिरो जाँदा राम बजार गिलुङ साल्मे भन्ज्याङ घामराङ सड़क खण्ड भाँसिएको छ। सड़क भाँसिएपछि गिलुङ साल्मे भन्ज्याङ र घामराङ तर्फको यातायात अवरूद्ध भएको छ भने कमेरे भन्ज्याङ बस्ती समेत जोखिममा परेको छ। स्थानीयका अनुसार गत साउन 28 गते रातिको वर्षापछि सड़क चिरिएको थियो। शनिबार राति पहिरो खस्न थालेको, मध्यराततिर ठूलो पहिरो गएको उनीहरूले बताएका छन्। कमेरे भन्ज्याङमा गएको पहिरोको अवस्था हेर्दा तत्काल सड़क मरमत गर्न सकिने अवस्था नरहेको मध्य नेपाल नगरपालिका सातका वडा अध्यक्ष हीरा बहादुर गुरूङले बताउनुभयो। पहिरोका कारण सड़कसँगै बस्ती समेत जोखिममा रहेकोले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। कोलासथार गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले उक्त सड़क कोलासथार गाउँपालिका केन्द्र सहित मिदिमपारीका गाउँ बस्तीलाई प्रदेश राजधानी पोखरासम्म जोड्ने मुख्य सड़क भएकोले पहिरोले ठूलो समस्या निम्त्याएको बताउनुभयो। सड़क बगाएपछि कोलासोथारका धेरै गाउँ बस्तीको पोखरा संघको यातायात सम्पर्क प्रभावित भएको छ। उहाँले भन्नुभयो, बस्ती समेत जोखिममा रहेकोले सड़क तत्काल मरमत गर्न पालिकाको क्षमताले भ्याउँदैन, त्यसैले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि आग्रह गर्नुपर्ने अवस्था आएको छ। पहिरोका कारण उक्त सड़कमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। पोखरा यातायात प्रणाली लेखनाथका दुईवटा बस साल्मे भन्ज्याङ घामरान तर्फ रोकिएको छ। पहिरोको खबर पाएपछि घटनास्थल पुगेको मध्य नेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरूङले जोखिमयुक्त बस्तीको सुरक्षाका लागि प्रदेश र संघीय सरकारको तत्काल ध्यानकर्षण हुनुपर्ने बताउनुभयो। स्थानीय जनप्रतिनिधिले सड़क मरमतसँगै पहिरोको उच्च जोखिममा रहेको कमेरे भन्ज्याङ बस्तीको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। आवश्यक परे जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत पहल गर्नुपर्ने उनीहरूको माग छ। ग्रामीण सड़क साँघुरा र कच्ची हुनुका साथै क्षमता भन्दा बढ़ी यात्रु बोक्ने सवारी साधनका कारण दुर्घटनाको जोखिम बढ़ेको भन्दै मर्स्याङदी गाउँपालिकामा आयोजित नागरिक सुनवाईमा ट्राफिक व्यवस्थापनप्रति प्रश्न उठाइएको छ। स्थानीयले सड़कको अवस्था अनुसार ट्राफिक प्रहरीको निगरानी र जनशक्ति पर्याप्त नभएको गुनासो गर्दै दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न माग गरेका छन्। मर्स्याङदी गाउँपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालय लमजुङले शनिबार मर्स्याङदी गाउँपालिका तीनको सभाहालमा आयोजना गरेको नागरिक सुनवाईमा स्थानीयले सड़क तथा यातायातसँग सम्बन्धित समस्या र गुनासो राखेका हुन्। कार्यक्रममा स्थानीयले ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनले क्षमता भन्दा बढ़ी यात्रु बोक्ने गरेको, साँघुरा तथा कच्ची सड़कमा तीव्र गतिमा सवारी चलाउने गरेको र त्यसले दुर्घटनाको जोखिम बढ़ाएको बताएका थिए। सड़कको अवस्था र सवारी साधनको चाप अनुसार ट्राफिक प्रहरीको संख्या पर्याप्त नभएको भन्दै स्थानीयले प्रभावकारी निगरानी बढ़ाउन समेत आग्रह गरेका थिए। स्थानीयले ट्राफिक प्रहरीले सवारी साधनका कागजात जाँच गर्ने क्रममा चालकलाई कहिलेकाहीँ अनावश्यक दुःख दिने गरेको गुनासो समेत राखेका थिए। नियमित जाँच आवश्यक भए पनि चालक तथा यातायात व्यवसायीलाई अनावश्यक हैरानी नदी नियमसम्मत र सहज रूपमा जाँच गर्नुपर्ने उनीहरूको सुझाव थियो। स्थानीयले ग्रामीण सड़कको स्तर उन्नति, सवारी साधनको क्षमता अनुसार यात्रु बोक्ने व्यवस्था, चालकलाई ट्राफिक नियमबारे सचेत गराउने तथा दुर्घटना जोखिमयुक्त क्षेत्रमा नियमित निगरानी बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा उठेका गुनासा तथा सुझावलाई जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत र मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले सम्बोधन गर्नुभएको थियो। उहाँहरूले सड़क सुरक्षा, ट्राफिक व्यवस्थापन तथा स्थानीयका गुनासा समाधानका लागि आवश्यक पहल गर्ने बताउनु भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय लमजुङका प्रमुख अनुसन्धान अधिकृत रामशंकर केसी, उडा अध्यक्षहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो। नागरिक र प्रहरी बीच प्रत्यक्ष संवाद मार्फत स्थानीयका गुनासा, समस्या तथा सुझाव सुन्ने उद्देश्यले नागरिक सुनवाई आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। लमजुङमा अल्बिनोजम भएका व्यक्तिहरूलाई पनि अपाङ्गताभित्र राख्नुपर्ने माग उठेको छ। शनिबारदेखि लमजुङको सदरमुकाम बेसी शहरमा शुरू भएको अल्बिनोजम अपाङ्गता भएका व्यक्तिहरू र सरकारवालाहरूलाई लक्षित गरी आयोजित समुदायमा सचेतना र कानूनी तथा मानव अधिकार सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले सो माग उठाएका हुन्। अल्बिनोजम जन्मजात रूपमा शरीरका छाला र रौहरू सामान्य मानिसको भन्दा सेतो र संवेदनशील हुने एक स्वास्थ्य समस्या हो। अल्बिनोजम भएका अधिकांश व्यक्तिको आँखाको भिजन पनि कम हुने गर्दछ। नेपालमा झण्डै 1700 जनामा अल्बिनोजम भएका व्यक्तिहरू रहेको जनाइएको छ। कार्यक्रममा स्वागत गर्दै प्रमिल सचिव अल्बिनो समाजका सचिव प्रमिला बस्नेतले सामान्य मानिसको भन्दा अल्बिनोजम भएका व्यक्तिहरूको छाला सेतो र सेन्सिटिभ हुने भएकोले सनस्क्रिन बढ़ी चाहिने र सनस्क्रिन बिना घामको सम्पर्कमा आउँदा क्यान्सरको जोखिम बढ़ी हुने बताउनुभयो। अल्बिनोजम भएकाहरूलाई परिचय पत्र सहित सहायता सामग्रीहरू, सनस्क्रिन, चश्मा, ह्याट लगायत तत्काल उपलब्ध गर्न पहल गर्नुपर्ने उहाँको माग थियो। हाल नेपालमा 10 प्रकारको अपाङ्गता रहेको र त्यसमा अल्बिनोजम पनि थप्नुपर्ने उहाँको भनाइ छ। शनिबारदेखि अल्बिनो समाज नेपालको आयोजना र एबिलिस फाउण्डेशनको सहयोगमा बेसी शहर नगरपालिका 8 झिङ्गे खोला स्थित लक्ष्मी नारायण पुस्तकालयको भवनमा सो कार्यक्रम शुरू भएको हो। कार्यक्रमको उद्घाटन बेसी शहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङले गर्नुभएको थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको? बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98636 52615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
10: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
9: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
10: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
11: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
12: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
10: सम्पर्क फोन नम्बर 98168 85520, 98066 66162 र 066551381। दीपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
13: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
14: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
12: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
15: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
16: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
15: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
16: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
15: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
16: तिमी पनि साह्रै लाठी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
15: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
16: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
17: हजुर प्रविधि तपाईको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईको एकमात्र भरपर्दो प्रविधिको साथी
18: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98565473 स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लम्जुङ
19: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
20: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कस्तो छेकेको छ र हँ
19: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
20: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ
19: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
20: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
19: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652425 06552475 मोबाइल नम्बर 98565475

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी शहरमा नेपाल चेन्ज मेकर्सको आयोजनामा सड़क आसपास सरसफाई गरिएको छ। शनिबार बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म संचालन गरिएको सरसफाई कार्यक्रममा बेसी शहरको मनाङे चौतारादेखि सेरा बजारसम्म सड़क आसपासको क्षेत्रमा सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा नेपाल चेन्ज मेकर्समा आबद्ध 12 जना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बेसी शहर नगरपालिकाका नगर प्रहरी तथा लियो क्लब अफ लमजुङ टुगेदर विक्यानमा आबद्ध युवाहरू सहित करिब 50 जनाको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले सड़क छेउछाउमा फालिएका फोहोर संकलन गर्दै सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नुपर्ने सन्देश समेत दिएका छन्। सरसफाईसँगै वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वप्रति युवाहरूको सक्रिय सहभागिता बढ़ाउन उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। नेपाल चेन्ज मेकर्सले यसअघि पनि बेसी शहर क्षेत्रमा सड़कमा रहेका बेसहारा कुकुरलाई खाना खुवाउने कार्यक्रम संचालन गरिसकेको छ। यस्तै सुन्दर बजार र रायनाथ क्षेत्रमा पनि सड़कका बेसहारा कुकुरलाई खाना खुवाउनुका साथै सरसफाई तथा वृक्षारोपण लगायतका सामाजिक तथा वातावरणीय कार्यक्रम संचालन गरिसकेको जनाएको छ। नेपाल चेन्ज मेकर्सका संस्थापक आयुष ओलियाले सामाजिक सेवा, वातावरण संरक्षण तथा सार्वजनिक स्थलको सरसफाईमा युवाहरूको सहभागिता बढ़ाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो। बेसी शहरमा आयोजित रक्तदानमा 21 युनिट रगत संकलन भएको छ। शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजनामा भएको रक्तदानमा 21 युनिट रगत संकलन भएको हो। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङको प्रमुख आतिथ्यतामा नेकपा एमाले जिल्ला कमिटी लमजुङको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरूङले युवा संघलाई विरोध गर्ने मात्र संगठन भएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसको खण्डन गर्नुभयो। उहाँले युवा संघ सामाजिक कार्यमा सक्रिय संगठन भएको बताउनुभयो। आगामी भदौ महिनाभित्र युवा संघको जिल्ला अधिवेशन सम्पन्न गर्न उहाँको निर्देशन छ। यस्तै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं गण्डकीका इन्चार्ज अक्कल तामाङले रगतको विकल्प रगत नै भएकोले रक्तदान गरेर कसैको जीवन बचाउन सकिने बताउनुभयो। पार्टी संगठन बारे बोल्दै संख्याको आधारमा नेकपा एमालेलाई कमजोर नसम्झन समेत सचेत गराउनु भएको छ। बहुमत ल्याएर पनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार सञ्चालनमा असफल भएको आरोप समेत लगाउनु भएको छ। राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष युगबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोग थियो। नेकपा एमाले श्रावण 15 गतेदेखि देशव्यापी रूपमा रक्तदान गर्ने अभियान शुरू गरेको र सोही अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष युगबहादुर गुरूङले बताउनुभयो। कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, राष्ट्रिय युवा संघ गण्डकीका अध्यक्ष रोशन तामाङ, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं युवा फाँट इन्चार्ज गोविन्द बस्नेत, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्ज प्रवीण अधिकारी, राष्ट्रिय युवा संघ नेपाल गण्डकीका सचिव चिरण ढकाल, एमाले लमजुङका उपाध्यक्ष जितबहादुर गुरूङ, सचिव राजेन्द्र बोहरा, सह सचिव विवस बुढाथोकी, सचिवालय सदस्य जुन बहादुर तामाङ, युवा संघ लमजुङका पदाधिकारीहरू, अनिराज बियो लमजुङ जिल्ला अध्यक्ष प्रदीप गुरूङ लगायत नेकपा एमाले निकट भातृ संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ लमजुङका उपाध्यक्ष प्रदीप घिमिरेले गर्नुभएको थियो। बेसी शहर बागलुङ पानी घलेगाउँ हुँदै भुजुङ जाने सड़क अन्तर्गत पुमाभीर सड़क खण्डको स्तरोन्नति कार्य शुरू भएको छ। लामो समयदेखि सड़कको दुरावस्थाका कारण कोलासत्थरवासीसँगै बाह्य तथा आन्तरिक पर्यटकले आउत जाउतमा समस्या र शास्ति भोग्दै आएका थिए। सड़क स्तरोन्नतिको काम शुरू भएसँगै अब स्थानीयवासी तथा पर्यटकले भोग्दै आएको दुःख र कष्ट अन्त्य हुने आशा जागेको छ। सड़कको स्तरोन्नति सम्पन्न भएपछि कोलासत्थर गाउँपालिकाका विभिन्न बस्तीमा आवत जावत सहज हुनुका साथै पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। लमजुङको बेसी शहरमा रहेको जेकेएफ गोजुकाई ताकुजी केनबुतान कराते संघको 24 बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। बेसी शहर फुलबारी कराते डोजुको आयोजनामा शनिबार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो। जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बेल्ट ग्रेडिङ कार्यक्रममा 115 जनालाई बेल्ट प्रदान गरिएको छ। राधा तामाङको अध्यक्षतामा भएको कार्यक्रमको बेसी शहर फुलबारी कराते डोजोका सचिव तुल बहादुर गुरूङले सञ्चालन गर्नुभएको थियो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। मध्य नेपाल नगरपालिका 7 कमेरे भन्ज्याङमा पहिरोले सड़क भासियो, गिलुङ जाने सड़क अवरूद्ध। जिल्ला प्रहरी कार्यालय लामजुङको आयोजनामा मर्स्याङदी गाउँपालिकामा नागरिक सुनवाई, सड़क सुरक्षा र ट्राफिक व्यवस्थापनको सवाल उठ्यो। बेसी शहरको मनाङे चौतारादेखि सिरा बजारसम्म नेपाल चेन्ज मेकर्सद्वारा सरसफाई, सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्नुपर्ने सन्देश प्रवाह। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङद्वारा आयोजित रक्तदानमा 21 युनिट रगत संकलन। आगामी निर्वाचनलाई सहयोग पुग्ने गरी क्रियाशील रहन केन्द्रीय अध्यक्ष गुरूङको निर्देशन। र अल्बिनिजम अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अपाङ्गता भित्र समेट्न माग। अवश्य यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
2: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै विशेषहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ भिजन भण्डार बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 र 98403 1989।
1: सिबिएस तथा बिउ भिजन भण्डार बेसीसहर नगरपालिका 8-13 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
6: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
7: बेसी सहरबाट 4 धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
8: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट 4 धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
7: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
9: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
8: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
7: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8-13 फिल्म हल चोक, लमजुङ।
8: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
10: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461-21175।
11: जो चार काम चाहे वो भूई को पाए।
12: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
13: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
12: अब के गर्नुहुन्छ त दाई?
13: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
12: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
14: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ।
5: सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामी लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
12: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
15: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र ह
12: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
15: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
12: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
15: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
12: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652435 06552475 मोबाइल नम्बर 9856445735

0: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी तालबारा ही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
3: ओहो हेड सर, टाढैको साइत हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको। म त
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841652091।
1: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
6: सम्पर्क नम्बर 0665920219, मोबाइल नम्बर 98560 60 200.
7: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीतहा नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
0: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 98460558565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि, त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98174-40-38।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: खाना प्रलो शैली हतार नै रा
2: हो याचो
3: मे भने भछि जी
2: तारे मुइ पिबा मिमनी मार्वलरी प्रिवा बिरा देसी सर मोबा गंगा आग ग्यालरी याव मय बाचो
1: नै याम बिरा तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दि बिरा याव मयलो फारे तारे प्रे यान सेदी
2: स गंगा आग ग्यालरी तो बने बरा आचो
1: तर मी मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनिम्रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
4: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
5: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लम्सोङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 9462646648 र 9463018883।
6: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मिसी भइदिने।
7: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु।
6: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093।
0: ज्योतिष तथा वनझाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वनझाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ जस्तै काम्ने बौलाउने टुनामुना लागेको भूत वर्तमान र भविष्य बताइन्छ छारे रोग सुगर प्रेसर गानगोला ग्यास्ट्रिक पाइल्स महिनावारी गडबडी बाँझोपन टाउको दुख्ने खाना मन नलाग्ने बिगार परेको हात खुट्टा सुनिने तर्सिने डराउने पढ्न मन नलाग्ने व्यापार व्यवसाय
8: साइड बिग्रेको दुब्लाएकोलाई मोटो बनाउने मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको खोकी लाग्ने ऐठन हुने ढाड कम्मर दुख्ने पिनाश भएको श्रीमान श्रीमतीको मिलाप गर्ने बान परेको फिराउने वैदेशिक यात्राको सफल गराउने शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वार्ड नम्बर 9 सिउडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 06651381381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560602
6: किन हाँस्या हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लम्जुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981
8: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
6: हो त है आमा बरु कहाँ जाने भन्नु त
8: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुन चाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: आए बहिनी किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस सालेर घर बनाउने भनेको कहाँ जाने होला?
0: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिचहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060279।
5: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9856045735।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
3: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
1: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462118202 र 98403979789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
7: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचादी पसल जाने, सुनचादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचादी पसल हो त।
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: ढेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
1: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091 भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
4: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
1: न आत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रात बिबिरा उठेर आइरहन् अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
4: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
1: औषधिको मूल्यमा होइन अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
5: सोयल मेडिसिन्स बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुला कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032
6: हेर्ने हराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: कामने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: मुनामुना लागेको
6: मेलमिलाप गर्न पर्ने
7: दाँत दुखेको
6: बिगार परेको
7: पैसा फसेको
6: रक्सी छुटाउने
7: घर बाँध्ने
6: पिनाश भएको
7: टाउको दुख्ने
6: ग्यास्ट्रिक
7: जन्डिस भएको
6: शत्रु नष्ट गर्ने
7: बाक रोग
6: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनुहुने छैन
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
8: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमजुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97-69-77-68-60 97-69-77-68-60 र 98-21-57-56-36 98 21 56 36।
6: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीतहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हजुर अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिरा उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652045, 06652475, मोबाइल नम्बर 9856475।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9840-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक रसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ତୋର ଦୁଃଖିଆ କହିଲେ ଟାଉକୁ ଦୁଃଖିନି କହିଲେ ପେଟ ଦୁଃଖିନି କିଏ ଦୁଃଖିଆ ଆଉ ଦୁଃଖିଆ ଜାଣି ଏଇ ବେଲା ପଖାଲା ଲାଗେର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ କରିନି କିଏ ନଗର୍ନି କହିଲେ ବିରାମୀ ଭର କେହି ମେଲ ମିଶି ପାରିନି
1: ବୁଆ ଫିର ନଗର୍ନୁସ୍ ଘଟେଇ ସୁବାସ ମେଡିକୋ ଫର୍ମା ଗଇ ଆଲମ ଏହି ବିଶେଷ ସେରା ଚୋକ ଦେଖି କାରକାର ଜାଣି ବାଦ ସାନି ତେହି ଜାମ ବରୁ
0: ହୁଞ୍ଚ ବୁଆରୀ ଗଇ ଆଲମ ସାରେ ଗାର ବୁଆ
1: सुभाष मेडिको फर्मा बेचिसहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचिसहर नगरपालिका 8 झिङ्गेखोला पुल्चो पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: अब बेचिसहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
2: जापान ट्राई होइन स्योर गरौं
5: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
5: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 9856602909
6: ओहो हेड सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
7: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
6: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842649129 र 9841-52091
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा ब्युबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा ब्युबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.94 मेगाहर्ज।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
0: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका आठ, नारायण स्थान चोक, रेडियो चौकारी भएको भवन।
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 9856602909।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी शहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ।

0: सम्पर्क फोन नम्बर 9842-73-829 र 9817-15-40-38।
1: दुख्या कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु।
2: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बिसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845-64-93।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हेर्ने हराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौ। रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान करकर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: मुना मुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बान्ने,
0: पिनाश भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: शत्रु नष्ट गर्ने,
1: बाक रोग,
0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमजुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56।
0: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमसुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846618202 र 9846039799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेची सहर नगरपालिका 8, भीमसेनी स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अहिले साँझको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: Where do we begin? With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने, एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
6: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन, अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
5: र सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्र गोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्र गोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्ते फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा, महिला र बाल बालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेका उपभोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
14: मेरो नाम बबल कार्की हो, किर्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। किर्तिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो दुई तिन दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भयो भने तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही त कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको नि यहाँ। अब यो पश्चिम हाम्रो बच्चाहरूलाई यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
15: जमुना कुमारी ढकाल, बिहानै 10 बजे छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ, घरमा फलो गरेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाऊ।
16: रमेश बुढा कृति कुरा चाहिँ 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टापछि ग्यास त पाएँ, पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। अर्थ मन्त्रीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि पर्सनली पनि आफूले कति खर्च गरे पनि त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नुभयो डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
17: केतिपुर चोबारे शान्ति पाण्डे, सर्टेजले अब हल्का त भयो, के गर्नु सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेछ। पहिले पनि भइरहेको थियो, अहिले पनि अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छन्, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो
18: लाग्यो मलाई। चोबार पहिला चाहिँ पाइरहेको चिज, पहिला सरकार आएर चाहिँ झनै सर्टेज भयो, ग्यास त्यति सर्टेज, दुःख दुःख त्यतिकै दुःख। छुट्टी लिए ग्यास सिलिन्डर उठिनु पर्छ, दिनै दिन्छ, दुई दुईजना खटिनु पर्थ्यो एउटा सिलिन्डर लिनलाई, कम गाह्रो छ। जसै पनि दुईजनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबर छ, त्यसले खर्च बेसी हुन्छ, हिसाब गर्ने हो भने सहजीकरण होस्, राम्रोसँग चाहिँ डिलेटरमा बस्ने बसमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
19: कविता सुनाम पाजनल, पहिले त हामी अब पाएर लाइनमा राखेर राखेकै लिएर अहिले पनि हामीले इन्डक्सन पकाइरहेछौँ पकाउँछौँ। यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फिर्ता गयौँ, अनि फेरि आज आएको।
20: चेतन खतिवडा हो, अहिले किर्तिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौंसम्म लाइन बस्नुपर्ने तातो घाममा होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिन्जानको मान्छेहरूलाई साटो छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
21: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, त्यसपछि क्लास सकेर म यहाँ ग्यास दिन आएको थिएँ, लगभग 10 बजेतिर म आएको थिएँ। अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ न त के भन्छ बिल दिन्छ। अनलाइन लिएको हामीले यति ट्रान्जेक्सन गरेर छौँ, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
22: लुमाकान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारीहरू किलोर कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरण त्यो सिर्जना भयो भने दिनभरि काम गरेर खाना पाउँथ्यो र बेलुका पनि ग्यास आऊ भने चाहिँ उपलब्ध गराउने थियो।
23: नेत्र प्रसाद जोशी होइन, कृतिहरूमै बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो चाहिँ भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण जाओस् यो कुराहरूमा, कालो बजारी जस्ता कुराहरूमा एकदम रोकआउट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास हिटर नजाँदाखेरि
13: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम QRT आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यही साउन 20 गते यता टीमले 3444 गुनासो प्राप्त गरेको छ। 9 दिनमा यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी परिपूर्ति आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचारबाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले

0: मार्फत ब्याज दर कर्ज अवधि 5 वा 7 वर्ष सम्म
1: सम्पूर्ण शाखाबाट कर्ज प्रवाह हुने
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गरे
0: नेपाल दर्पणमा अब बाँकी खबर जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ साथै घाइते 9 मध्ये 3 घर फर्काइएको छ भने बाँकी 6 सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो 150 थान त्रिपाल कम्बल 350 थान ब्ल्याङ्केट 185 थान टेन्ट 20 सेट 4 क्विन्टल चामल 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ
4: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन् मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 वडा अध्यक्ष कुबीर विश्वकर्मा जानकारी दिनुभयो पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने छानो उप्किने घर सर्कने लगायत क्षति पुगेको बताउनुभयो लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ
0: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिम्बल पानीमा 55 मिलिमिटर काठमाडौँको बुढा नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी मधेस गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ
4: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो सम्मेलनले देउवा नेतृत्वमा 15

0: अधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग सम्वाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग सम्वाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी सावतको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देवालले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
1: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
0: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवीन प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानीमा, मासापुछ्रे, कृषि विकास, नेपाल एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

0: विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन।
0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
3: भागवटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भागवटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजेसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
4: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
3: नेपाल

0: जापानमा अब विदेशका खबर वैज्ञानिकहरू मानिस निदायको बेला मस्तिष्क भित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेस जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जबसफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
1: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम सहिदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा शहीद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराती भारतको बंगलुरूमा भएको रोनेन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआथाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गर्दा निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
1: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चूलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका 4 जनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कष्ट, परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो टेस्ट विकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अर्जुन यार, मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बस बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढाथोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
4: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98630-52615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460-98911।
7: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। बाँचो खोला हुँदै बेसी शहरमा ल्याइएको खानेपानीको पाइपलाइनमा प्राविधिक समस्या, सार्वजनिक धारामा पानी भर्नेको भीड बढ़्यो। मनबहादुर गुरूङद्वारा लिखित तथा सम्पादित उज्यालोका पाइलाहरू पुस्तक विमोचन, गणित शिक्षणलाई सहज र व्यावहारिक बनाउने अपेक्षा। माया गुरूङ सांगीतिक साँझ सफल बनाउन लमजुङका संघ संस्थाको प्रतिबद्धता, करिब 5,000 दर्शकको प्रत्यक्ष सहभागिता रहने लक्ष्य। बेसी शहरमा आधुनिक तरकारी खेती सम्बन्धी निशुल्क प्रशिक्षण, व्यावसायिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहन। र सर्वोदय सेवाश्रममा फलफूल खेती विस्तारसँगै स्वर्गीय जुरेली माया गिरीको स्मृतिमा सहयोग प्राप्त।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायणी स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। भाचोक खोला हुँदै सदरमुकाम बेसी शहरमा ल्याइएको खानेपानीको पाइपलाइनमा प्राविधिक समस्या देखिएपछि सार्वजनिक धारामा पानी भर्नेको भीड बढ़ेको छ। घर घरमा पानी आउन छोडेपछि बेसी शहरवासीलाई यति बेला पुरानो पँधेरो र धाराको सम्झना हुन थालेको छ। पाइपलाइनमा देखिएको समस्या समाधान गर्न प्राविधिक कार्य समितिका सदस्य तथा कर्मचारीहरू खटिरहेका छन्। समस्या समाधान भएपछि साँझसम्म घर घरको धारामा पानी आपूर्ति हुने अपेक्षा गरिएको छ। पानीको आपूर्ति प्रभावित भएपछि बेसी शहरको गहिरी धारामा नुहाउने तथा कपड़ा धुनेको समेत चाप बढ़ेको छ। सार्वजनिक धारामा पानी भर्न आउनेहरूको भीड़सँगै गहिरी धारामा नुहाउने र कपड़ा धुनेहरूको संख्या पनि उल्लेख्य देखिएको छ। आधुनिक खानेपानी प्रणालीले घरको धारासम्म पानी पुर्याएपछि विस्तारै ओझेलमा परेका पुराना पधेरा आज पानीको संकटसँगै फेरि सम्झनामा आएका छन्। कुनै समय गाउँ समुदायको पानीको मुख्य आधार बनेका पधेरा केवल पानी भर्ने ठाउँ थिएनन्। मानिस बीचको भेटघाट, कुराकानी र सामाजिक सम्बन्धको साझा चौतारी समेत थिए। लामो समयको अनवरत प्रयासपछि मनबहादुर गुरूङद्वारा लिखित तथा सम्पादित उज्यालोका पाइलाहरू पुस्तक विमोचन गरिएको छ। शिक्षण अनुभव, गणित विषयप्रतिको रूचि तथा सृजनशील सोचलाई समेटेर तयार पारिएको पुस्तकले गणित शिक्षणलाई सहज, व्यवहारिक र रूचिकर बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। हेड्स नेपाल संस्थाका शिक्षा शाखा प्रमुख रामकृष्ण शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भवानी माध्यमिक विद्यालय ठाँटी पोखरी गोरखाका पूर्व प्रधान अध्यापक उमाकान्त देवकोटा र विशिष्ट अतिथि नेपाल सरकारका पूर्व उपसचिव तथा गणित विषय विज्ञ किसान राज चिलुवालले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हो। कार्यक्रममा शैक्षिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रममा नेपाल सरकार अनुसन्धान विभागका पूर्व आईजीपी मोती गुरूङ, वरिष्ठ पाइलट ओम गुरूङ, पूर्व शिक्षक प्रेम प्रसाद दवाडी, अधिवक्ता कृष्ण पोखरेल, रमेश पराजुली, विष्णु विक्रम दवाडी, लेक्चरर बाबुराम विक, डाक्टर राजु गुरूङ, सहज कुमार घले, शिक्षक सैयादिन मिया, पूर्व उपसचिव नारायण नेौपानी, बुद्धिमान गुरूङ लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन भीमकुमार गुरूङले मर्यादित तथा सुमधुर शैलीमा गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै सहज कुमार घलेले उज्यालोका पाइलाहरूका सर्जक मनबहादुर गुरूङलाई आगामी दिनमा अझ परिष्कृत साहित्यिक तथा सृजनात्मक रचनाका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले पुस्तकले शैक्षिक क्षेत्रमा थप उचाई हासिल गर्नुका साथै विद्यार्थी वर्गका लागि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिवक्ता कृष्ण पोखरेलले विद्यार्थी वर्गमा अध्ययनका लागि आवश्यक उपयोगी सामग्रीको अभाव देखिएको अवस्थामा उज्यालोका पाइलाहरू फरक शैलीको महत्वपूर्ण शैक्षिक सामग्री बन्न सक्ने बताउनुभयो। पुस्तकलाई सकेसम्म धेरै विद्यार्थीको हातमा संस्थागत रूपमा पुर्याउनु पर्नेमा जोड़ दिँदै उहाँले पुस्तक वितरणका लागि आफूले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कृति समीक्षक तथा गणित विषय विज्ञ पूर्व उपसचिव किसान राज चिरवालले पुस्तकका विभिन्न शीर्षक परिच्छेद तथा पाठका विषयमा चर्चा गर्दै गणित जस्तो कठिन मानिने विषयमा विद्यार्थीको सिकाइलाई सहज बनाउन उज्यालोका पाइलाहरू कोसे ढुंगा बन्न सक्ने बताउनुभयो। गणित विषयमा धेरै विद्यार्थीलाई सिकाइमा कठिनाई हुने तथा अनुत्तीर्ण हुने अवस्था रहेको सन्दर्भ उल्लेख गर्दै चिलवालले पुस्तकले विद्यार्थी शिक्षक अभिभावक तथा गणित प्रति रूचि राख्ने बौद्धिक वर्गलाई समेत उपयोगी व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पुस्तकमा मनोरञ्जनात्मक शैलीमा विभिन्न शीर्षकमा विभाजित संवादात्मक पाठ्य सामग्री समावेश गरिएको छ। यसले विद्यार्थीलाई गणितीय विषयवस्तु बुझ्न सहज बनाउनुका साथै दैनिक जीवनमा आवश्यक व्यवहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा भवानी माध्यमिक विद्यालय ठाटी पोखरी गोरखाका पूर्व प्रधान अध्यापक उमाकान्त देवकोटाले कृतिका सर्जक मनबहादुर गुरूङ आफ्ना मेधावी तथा असल विद्यार्थी भएको स्मरण गर्दै उहाँभित्र रहेको सृजनशीलताको प्रशंसा गर्नुभयो। उहाँले गुरूङमा विद्यार्थी जीवनदेखि नै रहेको सृजनशीलता अहिले पुस्तक प्रकाशन मार्फत थप उजागर भएको बताउनुभयो। देवकोटाले उज्यालोका पाइलाहरूले शैक्षिक जगतमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गर्दै सर्जक गुरूङलाई आगामी दिनमा पनि समाज र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी निरन्तर सृजनशील कार्यमा लाग्न शुभकामना दिनुभयो। सर्जक मनबहादुर गुरूङको जीवनयात्रा शिक्षा र सृजनशीलतासँग जोड़िएको छ। गोरखाको सिरान्चोक गाउँपालिका दुई ओखरेनी सिमलीमा जन्मनुभएका गुरूङ परिवार सहित 2029 सालमा लमजुङको राईनाश नगरपालिका एक बोराङ खोलामा बसाई सरेर आउनु भएको थियो। उहाँले प्रारम्भिक तथा माध्यमिक तहको शिक्षा राईनाश एक साहिलीटार स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय तथा गोरखाको पालुङटार नगरपालिका पाँच ठाटी पोखरी स्थित भवानी माध्यमिक विद्यालयबाट हासिल गर्नुभएको हो। गणित विषयमा उच्च शिक्षा हासिल गर्नुभएका गुरूङले विभिन्न सरकारी तथा निजी विद्यालयमा लामो समयसम्म गणित विषयको अध्यापन गर्नुभएको छ। करिब 21 वर्षको शिक्षण अनुभवका क्रममा विद्यार्थीका फरक फरक स्वभाव रूचि र सिकाइ शैलीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको र त्यही अनुभवलाई पुस्तकमा समेटिएको जनाइएको छ। गणित विषयलाई विद्यार्थीका लागि कठिन होइन सहज र व्यावहारिक विषयका रूपमा स्थापित गर्ने उद्देश्यले पुस्तक तयार गरिएको हो। विभिन्न शीर्षक र संवादात्मक शैली मार्फत गणितीय ज्ञानलाई दैनिक जीवनसँग जोडेर प्रस्तुत गरिएको पुस्तकले विद्यार्थीमा तार्किक सोच अभ्यास तथा व्यावहारिक ज्ञान सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पुस्तकको मूल भावनामा दिमागलाई कसरत जीवनलाई संस्कार भन्ने अवधारणा समेटिएको छ। यसले गणितीय अभ्याससँगै विद्यार्थीको व्यवहार सोच र दैनिक जीवनमा आवश्यक ज्ञान तथा सीप विकासमा समेत जोड़ दिएको छ। सर्जक गुरूङ शिक्षण क्षेत्रमा मात्र नभए साहित्य तथा चलचित्र क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ। उहाँ उज्यालो चलचित्रका कथाकार तथा निर्माता र युरी चलचित्रका कथाकार समेत हुनुहुन्छ। शिक्षण अनुभव र सृजनात्मक यात्राबाट प्राप्त ज्ञान तथा अनुभूतिलाई पुस्तकका रूपमा प्रस्तुत गर्दै गुरूङले शैक्षिक तथा साहित्यिक क्षेत्रमा आफ्नो सक्रियता विस्तार गर्नुभएको छ। उज्यालोका पाइलाहरू पुस्तकको बिक्रीबाट प्राप्त आमदानीको 10% हिस्सा बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका असहाय व्यक्तिहरूको सहयोगार्थ समर्पण गरिने पुस्तकमा उल्लेख गरिएको छ। यसले पुस्तकलाई शैक्षिक सामग्रीका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग समेत जोड़ेको छ। कार्यक्रममा सहभागी शिक्षक र अभिभावकका लागि उपयोगी सामग्रीको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै कृतिको सफलताको शुभकामना दिएका छन्। लामो समयको शिक्षण अनुभव विद्यार्थीको आत्मीयता गणित विषयलाई सहज बनाउने प्रयास र सृजनशील सोचको संयोजनका रूपमा आएको उज्यालोका पाइलाहरूले गणित शिक्षणलाई नयाँ ढंगले बुझ्न र सिक्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पुस्तकले विद्यार्थीमा गणितप्रतिको डर हटाउँदै व्यवहारिक ज्ञान तार्किक क्षमता र सिकाइप्रतिको रूचि विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। लमजुङको सदरमुकाम बेसी शहरमा आगामी असोज 10 गते आयोजना हुने माया गुरूङ सांगीतिक साँझ 2083लाई सफल बनाउन जिल्लाका विभिन्न संघ संस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङका आयोजनामा हुने सांगीतिक साँझबारे शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तर्क्रिया तथा छलफल कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिले कार्यक्रमलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा बेसे शहर नगरपालिका दुईका वडा अध्यक्ष मदन बहादुर राणा, वडा नम्बर 8 वडा अध्यक्ष पवित्र थापा राणा, नगर कार्यपालिका सदस्य कल्पना थापा बोहरा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समिति लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछाने, ठाडो भाका लोककला प्रतिष्ठान लमजुङका अध्यक्ष नवराज पहाड़ी लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै तमुहिला छोजदी गुरूङ राष्ट्रिय परिषद लमजुङका सचिव गणेश गुरूङ, नेपाल तामाङ घेदुङ बेसी शहरका अध्यक्ष होमलाल तामाङ, महिला घेदुङकी अध्यक्ष हसमायन तामाङ, नगर महिला सञ्जाल बेसी शहरकी अध्यक्ष मीना बस्नेत रावल, महिला सञ्जाल ओडा नम्बर 10 अध्यक्ष सूर्यकला थापा, तमु कल्याण समाज आमा समूहकी अध्यक्ष खिमा गुरूङ, प्रकृति नारी समाजकी पूर्व अध्यक्ष कमला केसी, फुलबारी दिदी बहिनी समूहकी अध्यक्ष खातुन मिया लगायतको सहभागिता थियो। कार्यक्रम संयोजक अनुज अधिकारीले सांगीतिक साँझको उद्देश्य तयारी र अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी लमजुङको कला संस्कृति र मौलिकताको उत्सवका रूपमा अघि बढ़ाउन लागि बताउनुभयो। उहाँका अनुसार नेपाली लोक तथा दोहोरी गीत संगीतको संरक्षण प्रवर्धन र विकाससँगै अग्रज कलाकारको सम्मान तथा कलाकारको कल्याणका लागि कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रमबाट बचत हुने रकमबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको मातहतमा कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको छ। विक्रम सम्वत 2020 साल असार 29 गते लमजुङको बेसी शहर नगरपालिका 5 नालमामा जन्मनु भएकी वरिष्ठ लोक गायिका माया गुरूङको वास्तविक नाम देवी माया थापा गुरूङ हो। विक्रम सम्वत 2040 दशकदेखि नेपाली लोक संगीतमा निरन्तर योगदान दिँदै आउनुभएकी गुरूङ गाउँ शहरमा लमजुङ दरबार लगायतका गीत मार्फत राष्ट्रिय स्तरमा परिचित हुनुहुन्छ। विक्रम सम्वत 2045 रेडियो नेपालले आयोजना गरेको अञ्चल व्यापी खुल्ला लोकगीत प्रतियोगितामा प्रथम हुँदै उहाँले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो। आयोजकले माया गुरूङको सम्मानमा आयोजना हुने सांगीतिक साँझले उहाँको लामो सांगीतिक यात्रालाई नयाँ पुस्तासँग जोड्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा देश तथा विदेशबाट कलाकार, स्रष्टा, संगीतकर्मी, कला संस्कृति प्रेमी, स्थानीयवासी तथा लमजुङ बाहिर रहेका शुभेच्छुक सहित करिब 5,000 दर्शकको प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौं।
4: बेसी शहरबाट चार धाम तीर्थ यात्रा जाऊ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
5: हजुर, तपाईकै सुन्दर शहर बेसी शहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
4: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
6: जाने स्थानहरू
4: बेसी शहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी शहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
5: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
4: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी शहर नगरपालिका 8, सेरा फिल्म हल चौक, लमजुङ।
5: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
7: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461-21175।
8: जो चार धाम जाएंगे वो भूई को पाए।
0: के तपाईं भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी शहरमा आधुनिक तरकारी खेती, उत्पादन तथा बजारीकरण सम्बन्धी एक दिने निशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी बरण्डा रेस्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग मार्फत तरकारी उत्पादन बढ़ाउने, उत्पादन लागत घटाउने र उत्पादित वस्तुलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउने विषयमा प्रशिक्षण दिइएको हो। पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्र अपेक्षित आमदानी लिन कठिन भइरहेको अवस्थामा आधुनिक प्रविधि र व्यावसायिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लामजुङ क्याम्पसका प्राध्यापक उत्सव पाण्डे र प्राध्यापक सबिन कार्कीले प्रशिक्षण दिनुभएको थियो। उहाँहरूले आधुनिक तरकारी खेतीका प्रविधि, उत्पादन व्यवस्थापन, माटो तथा बाली व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय र व्यावसायिक खेतीका विभिन्न पक्षबारे कृषकहरूलाई जानकारी गराउनु भएको थियो। गोरखाको पालुङटार नगरपालिका 3 कदले गोरखा निवासी तिलमाया गिरी तथा उहाँका छोरा नाति गणेश गिरी, नातिनी बुहारी, पवित्रा गिरी, मधु गिरी, बिना गिरी र पनाती आर्जन गिरी सहित सपरिवारले स्वर्गीय माता जुरेली माया गिरीको 13 पुण्य स्मृतिमा राईनाश नगरपालिका 8 कटहरबारी स्थित सर्वोदय सेवाश्रम धर्मनाथ धाममा सहयोग गर्नुभएको छ। स्वर्गीय जुरेली माया गिरेको पुण्य स्मृतिमा परिवारको तर्फबाट आश्रममा खाजा स्वरूप खीर तथा तरकारी प्रदान गर्नुका साथै रू 10,105 नगद सहयोग गर्नुभएको हो। स्वर्गीय आमाको स्मृतिमा गरिएको सहयोगले आश्रमको सेवा तथा सामाजिक अभियानमा थप टेवा पुग्ने विश्वास परिवारले व्यक्त गरेको छ। सर्वोदय सेवाश्रम धर्मनाथ धामले सहयोगप्रति आभार व्यक्त गर्दै स्वर्गीय जुरेली माया गिरीको आत्माको चिर शान्तिको कामना गरेको छ। साथै तिलमाया गिरी तथा उहाँको सपरिवारमा सधैँ पितृ आशीर्वाद र भोलेनाथको कृपा रहिरहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। यसैबीच सर्वोदय सेवाश्रम रायनाथ नगरपालिका 8 कटहर बारी स्थित आश्रमको जग्गामा फलफूल तथा बहुउपयोगी कृषि खेती विस्तार गर्ने तयारीमा जुटेको छ। लामो समयदेखि बाँझो अवस्थामा रहेको जमीनलाई सदुपयोग गर्दै कृषि उत्पादन र जैविक खेतीको नमूना केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अभियान अघि बढ़ाइएको हो। बाँझो जमीनमा खेती गर्ने अभियान तथा मध्य पहाड़ी लोकमार्ग करिडोरमा काष्ठफल परियोजनाको सहयोगमा सर्वोदय सेवाश्रमको नाममा रहेको पाखोबारीमा विभिन्न प्रजातिका फलफूल तथा कृषि बाली लगाउने तयारी भइरहेको जनाइएको छ। प्रारम्भिक चरणमा कागती बाह्रमासे कटहर लगायतका फलफूलका बिरूवा रोप्ने योजना रहेको छ। त्यसै गरी आश्रम परिसरलाई जैविक कृषिको नमूना फर्मका रूपमा विकास गर्ने लक्ष्य सहित अदुवा बेसार पिडालु टिमुर मरिच तेजपात रुद्राक्षे बेल लगायतका बहुउपयोगी तथा औषधीय महत्वका वनस्पति लगाउने तयारी गरिएको छ। स्थानीय तथा रैथाने फलफूलका रूपमा केरा अम्बा आरू र नाशपाती समेत खेती गर्ने योजना रहेको आश्रमले जनाएको छ। खेती विस्तारसँगै आश्रमले स्थानीय जातका गाई संरक्षणलाई समेत प्राथमिकतामा राखेको छ। स्थानीय जातका गाईको संरक्षणका लागि गौशाला निर्माण गर्ने र त्यसबाट प्राप्त गोबर तथा अन्य जैविक पदार्थको उपयोग गरी कम्पोस्ट मल तथा जैविक मल उत्पादन र व्यवस्थापन गर्ने तयारी भइरहेको आश्रमका आजीवन सदस्य तथा प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। आश्रमका अनुसार कृषि पशुपालन जैविक मल उत्पादन र फलफूल खेतीलाई एकीकृत रूपमा अघि बढ़ाउँदै आश्रमको जग्गालाई उत्पादनशील बनाउने तथा वातावरण संरक्षणमा समेत योगदान पुर्याउने लक्ष्य राखिएको छ। यसबाट बाँझो जमीनको सदुपयोग हुनुका साथै स्थानीय स्तरमा जैविक कृषि प्रवर्धन रोजगारी सृजना र कृषि पर्यटनको सम्भावना समेत बढ़ने अपेक्षा गरिएको छ। सामाजिक धार्मिक तथा मानवीय सेवाको गतिविधिसँगै कृषि तथा वातावरण संरक्षणको अभियानलाई पनि प्राथमिकताका साथ अघि बढ़ाउँदै आएको सर्वोदय सेवाश्रमले आगामी दिनमा आश्रम परिसरलाई सेवा साधना कृषि र जैविक उत्पादनको नमूना केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। स्वर्गीय जुरेली माया गिरीको पुण्य स्मृतिमा गरिएको सहयोग र आश्रमले अघि सारेको कृषि अभियानले धार्मिक तथा सामाजिक सेवासँगै उत्पादनमुखी र आत्मनिर्भर अभियानलाई समेत जोड़ दिएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भाँचो खोला हुँदै बेसी शहरमा ल्याइएको खानेपानीको पाइपलाइनमा प्राविधिक समस्या, सार्वजनिक धारामा पानी भर्नेको भीड बढ़्यो। मनबहादुर गुरूङद्वारा लिखित उज्यालोका पाइलाहरू पुस्तक विमोचन, गणित शिक्षणलाई सहज र व्यवहारिक बनाउने अपेक्षा। माया गुरूङ सांगीतिक साँझ सफल बनाउन लमजुङका संघ संस्थाको प्रतिबद्धता, करिब 5,000 दर्शकको प्रत्यक्ष सहभागिता हुने अपेक्षा। बेसी शहरमा आधुनिक तरकारी खेती सम्बन्धी निशुल्क प्रशिक्षण, व्यावसायिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहन। र सर्वोदय सेवाश्रममा फलफूल खेती विस्तारसँगै स्वर्गीय जुरेली माया गिरीको स्मृतिमा सहयोग प्राप्त। अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: स्वागत छ श्रोता मित्र, आज पनि तपाईँको आफ्नै रेडियो कार्यक्रम जागृतिमा सधैँ जस्तै तपाईँको साथमा छु म सुजना,
2: अनि म तिलक पनि उपस्थित छु। हामी दुवैजनाको तर्फबाट तपाईँ सबैलाई हार्दिक अभिवादन। हामी आशा गर्छौँ कि तपाईँ आरामै हुनुहुन्छ होला र हामी पनि आरामै छौँ।
1: अनि श्रोता मित्र, यति बेला के गर्दै हुनुहुन्छ त? तपाईँ जे गर्दै भए पनि यो समय भनेको चाहिँ हामी सँगै रहेर आज पनि कार्यक्रम जागृति मार्फत एचआईभी एड्स सम्बन्धी विभिन्न बातचित गर्ने, कुराकानी गर्ने र छलफल गर्ने समय हो।
2: किनभने आज पनि कार्यक्रम जागृतिमा तपाईँलाई दिनको निम्ति, बताउनको निम्ति एचआईभी एड्स सम्बन्धी धेरै जानकारीहरूको साथमा हामी उपस्थित भइसकेका छौँ।
1: र सधैँ जस्तै कार्यक्रममा तपाईँको पत्रहरू पनि हामीसँग रहनेछन् र एकजना पाहुना विशेषज्ञज्यू पनि हामीसँग रहनुहुनेछ र ती पत्रमा तपाईँले सोध्नु भएको एचआईभी सम्बन्धी विभिन्न प्रश्न र जिज्ञासाको जवाब उहाँले दिनुहुनेछ।
2: साथमा सुमधुर गीत संगीत पनि अवश्य नै रहनेछन्।
1: के गर्ने तिलक, कार्यक्रममा हाम्रो विशेषज्ञज्यूलाई स्वागत गरिहाल्ने?
2: उहाँलाई स्वागत गर्ने नै छौ, तर त्यसभन्दा पहिले चाहिँ हामी एउटा मिठो गीत सुन्नेछौ।

0: रोगा रहेन हामी त केवल दुई दिनको पाहुना मात्र हौ बास जस्तै उडी जान्छ हाम्रो जीवन अवश्य हारेर पनि हुन्छ तर परमेश्वरको वचनले भन्दछ मृत्यु पछि पनि जीवन छ जसले ख्रीष्ट येशूलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनी विश्वास गर्दछ।
1: हुन्छ त स्वागत छ श्रोता मित्र फेरि पनि कार्यक्रममा यो सुमधुर गीत पछि यसको लगत्तै हाम्रो विशेषज्ञज्यूलाई पनि हामी हाम्रो कार्यक्रममा स्वागत गरिहालौ।
2: हुन्छ कार्यक्रममा यहाँलाई हामी स्वागत गर्न चाहन्छौ।
3: हजुर धन्यवाद।
2: अनि के छ आरामै हुनुहुन्छ तपाईँ?
3: मलाई ठिकै छ।
2: हामी पत्रको क्रमलाई नै अगाडि बढाऊ। यो समयमा पहिलो पत्र छ आजको लागि मेरो हातमा मनिषीको र उहाँले यो एकदमै राम्रो पत्र लेख्नु भएको छ। मैले यसलाई पुरै पढ्ने छैन किनभने समयलाई पनि ध्यान दिनुपर्ने भएकोले गर्दा म विशेष कुरालाई मात्र पढ्नेछु। उहाँले यसरी सोध्नु भएको छ, गलत कदम उठाउनुको नतिजा वा परिणाम सधैँ गलत नै हुन्छ र पनि यो थाहा हुँदा हुँदै पनि मानिसहरू किन गलत काम गर्छन् अथवा गर्न पुग्छन् भनेर उहाँले प्रश्न गर्दै हुनुहुन्छ।
3: हेर्नुहोस्, हामी मानव जातिमा कुनै पनि गलत काम गर्नु हुँदैन भन्ने कुराको ज्ञान त हुन्छ किनभने परमेश्वरले यो विवेक हामी प्रत्येकलाई दिनुभएको छ। तैपनि जीवनमा हामीबाट कुनै न कुनै गल्ती भई नै हाल्छ। यसको पहिलो कारण भनेको हामीमा उत्पन्न हुने उत्तेजना पनि हो जसको कारण यो कुरा गलत हो भनेर जान्दा जान्दै पनि हामी त्यो गलत काम गर्न पुग्छौं। यसको समाधान भनेको चाहिँ नेपालीमा एउटा भनाइ छ नि कि नजाने गाउँको बाटो नै नसोध्नु, जसको मतलब हुन्छ आफूलाई अनावश्यक कुराको बारेमा चासो नै नदिनु र कुनै पनि गलत कार्यको लागि उत्पन्न हुने उत्तेजनालाई नियन्त्रण गर्नु। अनि हामीले गलत गर्न नचाहँदा नचाहँदै पनि कति पटक त हाम्रो परिवार आफन्त र साथीभाइहरूको करकापमा परेर उनीहरूको मान सम्मान र खुसीको निम्ति भनेर हामी त्यस्ता काम र कुराहरू गर्न पुग्छौं। अनि यसको समाधान भनेको चाहिँ सही र गलतको पहिचान गर्नको लागि जुन विवेक परमेश्वरले हामी मानव जातिलाई दिनुभएको छ त्यो विवेकलाई आफ्नो जीवनमा काम गर्न दिनुपर्छ। अर्थात् गलत छ भने त्यो गलत हो भनेर त्यसलाई इन्कार गर्न सक्नु पर्दछ।
2: अनि त्यसै गरी यो अर्को पत्र छ आशिषजीको र उहाँले आफ्नो पत्रमा यसरी लेख्नु भएको छ, म यो कार्यक्रमको नियमित श्रोता हुँ र पत्र पनि लेखिरहेको छु तर मेरो पत्र कार्यक्रममा प्रसारण भएको जस्तो लागेन। यो कुरामा चाहिँ मलाई अलिकति दुःख पनि लागेको छ। जे होस्, आशा गरेको छु यो पत्र चाहिँ अवश्य पनि कार्यक्रममा प्रसारण गरिनेछ। र तपाईँहरूसँग मेरो प्रश्न यस प्रकारको छ, के कुनै एचआईभी ग्रसित व्यक्तिलाई टोकेको लामखुट्टेले फेरि अर्को कुनै स्वस्थ व्यक्तिलाई पनि टोक्छ भने के त्यो व्यक्तिमा पनि एचआईभी सर्छ त भनेर उहाँले सोध्दै हुनुहुन्छ।
1: आशिषजी, यति बेला यदि तपाईँले यो जागृति कार्यक्रममा सुन्दै हुनुहुन्छ भने अवश्य पनि तपाईँ खुसी हुनुभएको छ किनभने तपाईँको पत्र हामीले भर्खरै कार्यक्रममा पढिसक्यौं र यो सुन्दर पत्रको निम्ति जागृतिको पूरै टिमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद पनि दिन्छौं। र तपाईँले जुन प्रश्न आफ्नो पत्रमा लेखेर पठाउनु भएको छ लामखुट्टेको टोकाईको सम्बन्धमा, हामीले कार्यक्रममा बारम्बार यसको बारेमा बताउँदै आइरहेका छौं र आज पनि हामी तपाईँलाई यसको बारेमा जानकारी दिने नै छौं हाम्रो विशेषज्ञज्यूबाट।
3: आशिषजी, म तपाईँलाई यति नै भन्न वा बताउन चाहन्छु कि यसरी एचआईभी सर्न सक्दैन किनकि एक लामखुट्टेले एक पटकमा केवल एक व्यक्तिले मात्र टोक्छ, फेरि अर्को व्यक्तिलाई पनि टोक्दैन। र अर्को याद गर्नुपर्ने कुरा चाहिँ लामखुट्टेले व्यक्तिको शरीरबाट रगत चुस्ने अर्थात आफ्नो शरीरमा लिने मात्र काम गर्छ तर यसले आफ्नो शरीरको पदार्थलाई अर्थात रगतलाई मानिसको शरीरमा छोड्ने काम गर्दैन। त्यस कारणले गर्दाखेरि यसरी चाहिँ एचआईभी सर्दैन।
1: पत्रकै क्रममा यो अर्को पत्र छ हामीसँग रिमकलाजीको र उहाँले पत्रमा यसरी सोध्नु भएको छ, हामी प्राय एचआईभी एड्सको बारेमा कुरा गर्छौं र भन्ने गर्छौं कि यो त खतरनाक रोग हो, यसको कारण मृत्यु पनि हुन सक्छ, यो निको नहुने रोग हो आदि इत्यादि। तर एचआईभी एड्स भन्दा पनि खतरनाक रोगहरू छन् जस्तै क्यान्सर, हेपाटाइटिस बी आदि, जसको कारण मानिस छिटै नै मृत्युको मुखमा पुग्न सक्छ। तर हामी खालि एचआईभी एड्सकै बारेमा नै धेरै चर्चा किन गरिरहन्छौ त?
3: किनभने एचआईभी एउटा प्राणघातक संक्रमण हो र विश्वभरिको अनुसन्धानले तयार गरेको तथ्याङ्कलाई ध्यान दिने हो भने आज विश्वमा क्यान्सर र हेपाटाइटिस बी को कारणले भन्दा एचआईभी एड्स को कारणले मर्नेहरूको संख्या बढी देखिएको छ। र अर्को कारण चाहिँ मानिसलाई क्यान्सर छ अथवा हेपाटाइटिस बी भएको छ भनेर हामीलाई तुरन्तै थाहा हुन्छ र हामी सचेत हुन सक्छौ। तर एचआईभी छिटो पत्ता नलाग्ने भएको कारणले गर्दा हामी आफै पनि संक्रमित छौं वा छैनौ भनेर थाहा हुँदैन। त्यसैले हामीलाई यसको बारेमा धेरै भन्दा धेरै जानकारी मिलेको खण्डमा हामी आफै पनि यसबाट सचेत हुन र बच्न सक्छौ भन्ने उद्देश्यले हामी यसको बारेमा धेरै चर्चा गर्ने गर्छौ। अनि एचआईभी हामी आफैमा उत्पन्न हुने संक्रमण होइन, तर क्यान्सर र हेपाटाइटिस बी जस्ता रोगहरू कुनै पनि कारण वा कमजोरीको कारणले शरीरमा आफै फैलिने रोग हो र कति पटक त हामी चाहेर पनि यी सबैबाट बच्न सक्दैनौ। तर एचआईभी अरूबाट फैलिने र सर्ने रोग भएको कारणले यदि यसको बारेमा अधिक जानकारी पाएको खण्डमा हामी सक्षम हुन्छौ र यसबाट बच्न र बचाउन सक्छौ।
4: आशा छ रिमकलाजीले आफ्नो प्रश्नको उत्तर पाइसक्नु भएको छ। मलाई यसैसँग अलिकति जोडेर भन्न मन लाग्यो रिमकलाजीलाई। रिमकलाजी, हामी एचआईभी को धेरै चर्चा र कुराकानी गर्छौं, जानकारी दिने कोसिस गर्छौं, किनभने अहिलेसम्म यसको उपचार पत्ता लागेको छैन। त्यसैले सकेसम्म यो रोग लाग्न नदिनु नै उत्तम हुन्छ, जसको लागि हामीलाई यसको बारेमा जानकारी मिल्नु अति नै आवश्यक छ। त्यसैले हामी एचआईभी को बारेमा धेरैभन्दा धेरै कुराकानी गर्छौं।
1: हामीसँग पत्र त अझै पनि बाँकी नै थिए, समयलाई पनि ध्यान दिनुपर्ने भएकोले आजको लागि भने हामीले पत्रको क्रमलाई यति नै सीमित राख्नुपर्ने हुन्छ। कार्यक्रमबाट बिदा लिनुभन्दा अगाडि यति बेला जागृति सुनिरहनु भएको श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
3: यति बेला जागृति सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई म यही भन्न चाहन्छु कि हामी मानिस जातिको लागि परमेश्वरले निर्धारण गरिदिनु भएको नीति नियममा हामीले जीवन जिउँछौ भने हामी अवश्य पनि सुरक्षित र आनन्दित रहनेछौ, किनभने परमेश्वरले हाम्रै भलाइको लागि ती नीति नियमहरू निर्धारण गरिदिनु भएको छ।
1: धेरै धेरै धन्यवाद त्यतिन्जेल हाम्रो कार्यक्रममा हामीसँग रहेर हाम्रो श्रोताहरूको प्रश्न जिज्ञासा साथै हाम्रो पनि प्रश्न जिज्ञासाको जवाब दिनुभयो। हामी आशा गर्छौँ आउने दिनहरूमा पनि तपाईँको सहायता चाहिँ हामीलाई निरन्तर मिल्ने नै छ। तपाईँलाई धेरै धेरै धन्यवाद।
3: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यसरी श्रोताहरूको जिज्ञासाहरू केही हदसम्म भए पनि मेटाउन सकेको छु, तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
4: यति भन्दै आजको कार्यक्रमबाट हामी बिदा लिन चाहन्छौ र तपाईँलाई यो जानकारी पनि दिन चाहन्छौ, यदि हामीलाई पत्रचार गर्ने हो भने हाम्रो यो कार्यक्रम पछि हाम्रो पत्रचारको ठेगाना तपाईँहरूलाई बताइने नै छ अनि आशा गर्छौ तपाईँहरूले हामीलाई पत्र पठाएर उत्साह प्रदान गर्नुहुनेछ। यति भन्दै म तिलक
1: साथै म सुजना कार्यक्रमबाट बिदा लिन चाहन्छौ।
4: नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबारही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: प्रमाण पत्र ब्यानर को बनेल पर्दी भी याव मैलो खारे तारे प्रे सेदी
3: गंगा आर ग्यालरी तो बने आचो
2: तर नि मार्बल र फ्रीमा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो, फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिङ लम्रो, छलसी ब्याज दे माया चिलो भनिम्रो।
3: पहिले भनेको मैले सबै बुझ्यो कान्छा, गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्ज्यो त नेपाली भाषामै।
0: बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665531387, मोबाइल नम्बर 9462646648 र 9463018383। बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: किन हाँस्यौ नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलि आइछन्।

0: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420435, 06652475, मोबाइल नम्बर 9856745735।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज